जैको अमितोज सबै जग छायो। वेद पुराण कतेब कुरान भेद निर्पाण सफै पचहारे, भेद ना पाए सके अन भेद को खे।